पर्वमा फेसियल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,45,500 क्याशब्याक र उपहारहरु 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्ट मेटिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: चौसठीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको बन्द्र महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मंचमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मंचबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलचल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यत कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कडाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाडपर्वले गाँजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भ्रुकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिएन।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ। कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्यांकन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जे क्लेटन नयाँ एआई चार नियुक्त भएका छन्। अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्।
7: अब खेल र खेलाड़ीका खबर। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
6: अब विचार तथा विश्लेषण। कांग्रेसको बदलिदो कार्य दिशा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन, व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ। संगठन कति सक्रिय भयो, नीति कति सामूहिक भयो, युवा कति निर्णायक बने, विविध समुदायको आवाज कति सुनियो, असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके, यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ। बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ। कांग्रेस सामू यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो। 15 महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ।
7: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: तपाई च्याउहरुको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 वटा रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामीलाई सुनिराख्नु भएको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस एकसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो भने, नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रसारण भइरहेको छ भने, युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकसाथ प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन विरासतले बिरानु अठोटले क्रमभंगता रहेको छ। न बीपी पुत्र शशांक कोइराला छन्, न त गणेशमान सिंह पुत्र प्रकाशमान सिंह नै रहे। अरू त अरू पूर्व सभापति शेरबहादुर देउबा पनि अनुपस्थित रहे। पारिवारिक र राजनैतिक विरासत बोकेको नेतृत्व बिना पनि नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट राजधानीमा शुरू भएको छ। सभापति गगन कुमार थापाको अठोटले कंग्रेसमा विरासतको क्रमभंगता त गर्यो नै, विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश पनि दिएको छ। नेपाली कंग्रेसमा जसरी क्रमभंगता भएको छ, यो क्रमभंगताले आजको दिनमा नेपाली कंग्रेसलाई एउटा युवा कंग्रेस बनाउनका निम्ति प्रेरित गरेका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अहिलेको नेपाली बसलाई हामी तपाईँ समक्ष जसरी बस र चर्चा गर्दैछौ, नेपाली कंग्रेसको यो महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ त भन्ने विषयलाई पनि आजको नेपाली बसमा हामी जोड्दैछौ। र विशेष गरी नेपाली बसलाई हामी विभिन्न विषयवस्तुमा आधारित भएर विचार र विमर्शहरूलाई प्रस्फुटित गर्ने गराउँदछौ। र बीपी र गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यही छ भनेर गगन कुमार थापाले हिजोको महाधिवेशनमा बताउँदै गर्दाखेरि, कहिलेकाहीँ कसैलाई फकाउनु भन्दा छोडिदिँदा नै राम्रो हुन्छ भनेर रवि लामिछानेले भन्दै गर्दा, अहिले तपाईँ देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौं भनेर पुष्प कमल दाहाल प्रचण्डले बताएका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौं। र नेकपा

नेपाली कंग्रेसले जसरी आफूलाई परिवर्तन गर्न खोजेको छ, जसरी आफूलाई युवा नेतृत्वको कंग्रेस बनाउन खोजेको छ, आजको दिनमा त्यस विषयमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू आज गगन थापाको पक्षमा उभिएका छन् र नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको रौनक र उल्लास एकातर्फ छ भने कसरी कंग्रेसलाई एक डेक्का बनाउन सकिन्छ, जोड्न सकिन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा यतिखेर भइरहेका छन्। आदरणीय श्रोता, आजको बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्छौं र रविले गगनलाई के लगाए दोस्रो कुन आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने गरी चाहिँ जुन किसिमको त्यहाँ बहस र चर्चा आएको छ यसका विषयमा पनि आज बहस गर्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामी छानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्, तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कंग्रेसको पन्ध्रौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामी छानेले कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामी छानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो। आदरणीय श्रोता, आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं। नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

सर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिव क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो नेपाली रेडियो
2: हर विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट।
4: आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन यतिखेर चलिरहेको छ, आजबाट बन्द सत्र हुँदैछ र नेपाली कंग्रेसको 15 महाधिवेशनमा जुन किसिमको उल्लास देखिएको छ, युवा नेतृत्वलाई अगाडि बढ़ाउने र गगन थापा नेतृत्वलाई निर्विरोध गराउने गरी जुन किसिमको प्रयत्न भइरहेको छ, आजको नेपाली बहसमा पनि यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ र नेपाली कंग्रेसमा आजको दिनमा न बितिपुत्र शशांक छन्, न पूर्व सभापति शेरबहादुर देउवा, न गणेशमान पुत्र प्रकाशमान सिंह नै छन्, तर पनि नेपाली कंग्रेस एक ढिक्का भएर अगाडि बढ़िरहेको छ र कंग्रेस को अहिलेको नेतृत्वले अब देशमा जुन किसिमको रणहीनता छ, लोकतन्त्रलाई जगाउनेदेखि लिएर चाहिँ कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ़ाउने गरी जुन किसिमका प्रयत्न र प्रयासहरू गर्ने दृढ विश्वास गरेको छ, यसका विषयमा आजको बहसमा हामी चर्चा गर्दैछौ। नेपाली बहसमा हामीसँग यतिखेर हुनुहुन्छ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। 15 महाधिवेशनको यहाँलाई शुभकामना पनि छ डाक्टर साहब। नमस्कार। नमस्कार डाक्टर साहब, यहाँलाई म स्वागत गर्न चाहन्छु नेपाली बहसमा।
5: हजुर, हेर्नु न, तपाईँको आवाजै सुनिन्न, आवाज सुनिन्न, आवाज
4: खै मेरो आवाज सुनिरहनु भएको छैन डाक्टर साहब, सुनिरहनु भएको छ अहिले?
5: आवाज सुनिएको छैन, ल त बनाउनुहोस् त,
4: क्लियर आएको छैन अझै। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको 15 महाधिवेशन जुन ढंगले आज अगाडि बढ़िरहेको छ, यो 15 महाधिवेशनलाई हामी जसरी कंग्रेसले ढिक्काको महाधिवेशन बनाउन खोजेको प्रयत्न पनि छ र यतिखेर तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि न विपुत्र शशांक कोइराला छन् त्यहाँ, न गणेशमान सिंह पुत्र प्रकाशमान सिंह छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि छैनन्, तर पनि नेपाली कंग्रेसको लासमय उपस्थिति यतिखेर खुला मंचमा देखिएको छ र आजबाट बन्द सत्र हुँदैछ, कंग्रेसलाई एक ढिक्का बनाउने गरी अगाडि बढ़ाउने खालका प्रयत्नहरू पनि यतिखेर भएका छन्। आदरणीय श्रोता, कंग्रेसलाई विभिन्न राजनीतिक दलहरूले पनि शुभकामना दिएका छन्, विदेशी नियोगहरूबाट पनि, विदेशका पाहुनाहरूबाट पनि शुभकामना प्राप्त भएको छ, प्रदान गरिएको छ नेपाली कंग्रेसलाई। आजको नेपाली बहसमा यस विषयमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर साहब हुनुहुन्छ, चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
5: धन्यवाद।
4: डाक्टर साहब, 15 महाधिवेशनको यहाँलाई धेरै धेरै शुभकामना पनि छ, कस्तो रह्यो खुला मञ्चको दृश्य हिजो?
5: एकदम हजुरलाई धन्यवाद छ शुभकामनाका लागि। तर हिजोको खुला मञ्चको पहिलो दिनको उद्घाटन कार्यक्रममा स्वदेशी वा विदेशी पाहुनाहरूले र विभिन्न नेताहरूको प्रस्तुति अत्यन्तै राम्रो, उत्साहजनक र प्रेरणादायी रह्यो।
4: अब डाक्टर साहब, नेपाली कंग्रेसले 15 महाधिवेशन सञ्चालन गर्दै गर्दाखेरि अहिलेको अवस्थामा न बीपी पुत्र शशांक छन्, न गणेशमान सिंह पुत्र प्रकाशमान छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि त्यहाँ अनुपस्थित देखिए, तैपनि कंग्रेसमा उल्लास व्यापक देखियो, यो के भन्ने क्रमभंगता हो, विरासतको क्रमभंगता? त्यसो भए
5: अहिले एउटा कुरा हामीले के भन्नुहुन्छ भने, हामीले सतै नेताको नाममा, बाउको नाममा, छोराको नाममा, लिगेसीको नाममा हामीले समयलाई समाउन सकेनौँ भने, समयको, समाजको र समयको माग अनुसार चल्न सकेनौँ भने इतिहासमा यस्ता घटनाहरू हुन्छन्। हामीले के गर्नुपर्छ भने, केवल बाउको नामबाट चिनिने होइन, अहिलेसम्म कुनै पनि एउटा छोरा वा छोरीले को नाममा गणेशमानजी, बीपी कोइराला वा महात्मा गान्धी वा नेल्सन मण्डेला वा अब्राहम लिंकनहरू चिनिएका होइनन्, बाउका नाममा चिनिएका हुन्। त्यसकारण छोराहरूले वा छोरीहरूले, सन्तानले पनि त्यो लिगेसी राख्न सक्नुपर्छ। आज आफ्ना बाबुले बनाएको पार्टीमा कहिले तल होला, कहिले माथि होला, वा मैले कोइराला परिवार त भन्दिनँ, अरू सबै सत्तामा पुग्नुभएको र हिजो पार्टीको नेतृत्व गर्नुभएको, सत्ताको नेतृत्व गर्नुभएको, तर आज यो पार्टीको अवस्था किन त्यस्तो भएको, एउटा यो कुरा सोध्नुपर्छ। दोस्रो कुरा, आदरणीय शेरबहादुरजीको बारेमा तपाईँले भनेको कुरा अलिअलि खल्लो लाग्छ किन उहाँ उपस्थित हुनु भएन, तर नयाँ पुस्ताले अहिलेको चाहिने यो प्रविधिको विकासमा रोबर जस्तो भएको एकरो सचाइ भएको यो विश्वमा जस्तै अहिले विश्वमा अहिलेको नयाँ पुस्ताले शेरबहादुर जिल्ला आउनुहुन्छ उद्घाटन गरिदिनुहुन्छ प्रमुख अतिथि हुनुहुन्छ भन्दा कुर्ची खाली राखेर सम्मान गरेको सायद इतिहासमा तपाईँ कोही पनि पाउनुहुन्न। राजनीतिमा नेताको नेताहरूको बारेमा कटुता बढी हुन्छ नेताहरूको निष्ठुरी हुन्छ सत्ता निष्ठुरी हुन्छ तर यस्तो पनि तपाईँले आफ्नो नेताको बारेमा बोलाउँदा पनि नआउने जाँदा पनि नआउने तर उसको उहाँको सम्मानका निम्ति कुर्सी पनि खाली गरेर राख्ने तपाईँले अब यो इतिहासमा पढ्न पाउनुहुन्छ।
4: भनेपछि मञ्चमा कुर्सी एउटा खाली नै थियो होइन त्रिवाद देउवाको लागि त्यसो भएन सर
5: योभन्दा ठुलो सम्मानै हुन सक्दैन।
4: अब एउटा कुरा कस्तो रह्यो भने कंग्रेसको अबको यो महाधिवेशनले चाहिँ नेपाली कंग्रेसलाई कहाँसम्म पुर्याउँछ कस्तो खालको धेरै दलहरूले चाहिँ शुभकामना पनि दिएका छन् नेपाली कंग्रेसका स्वयं सभापतिले अबको यो निर्वाचनबाट अर्थात् यो महाधिवेशनबाट कार्यकाल आफ्नो पूरा कार्यकालका निम्ति सभापति बन्दै गर्नुभएका गगन कुमार थापाजीले जुन किसिमको दृढ संकल्प लिनुभएको छ जुन किसिमको त्यहाँ उहाँले चाहिँ आफ्नो भनाइहरू राख्नु भएको छ यसले देशभरिका सबै कंग्रेसी जनलाई चाहिँ एक दिक्का बनाएर लैजान सक्ने बाटो मार्ग
5: एउटा गगनजीले हिजो प्रस्तुत गर्नु भएको बेला सुब्बा त्यहाँ भविष्य पनि छ वर्तमान पनि छ होइन विगत पनि छ क्या यति कुरा हामीले विगत कंग्रेसको इतिहास हो वर्तमान मुलुक बनाउने हो भविष्य चाहिँ हामीले समृद्ध नेपाल हो खुसी नेपाली हो यो तिनटै कुरा कसरी गरेर हुन्छ समस्या के थियो सबै कुरामा उहाँले अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ जसमा मलाई लाग्छ सबै नेताहरू सबै युवाहरू खुसी हुनुहुन्छ। त्यस कारणले हामीले हाम्रो हामीले बुझ्नुपर्ने भनेको के भने हामीले पटक्कै नबुझेका लाभा कुरा गर्ने के हो त भने हाम्रो साध्य मुलुक बनाउने हो खुसी नेपाली हो समृद्ध नेपाल हो हाम्रो साध्य साधन पार्टी हो पार्टी भनेको इच्छा शक्ति भएको इमान्दार नेता हो त्यतिलाई हामीले त्यो साधनलाई प्रयोग गर्दा हामीले मुलुक बनाउन सकिन्छ। यसलाई हामीले कहाँनिर हामी चुक्यौँ त भन्दा हामीले फेरि यसलाई हेर्दाखेरि मेकबेलीहरूले के भन्छ भने त दार्शनिक मेकबेलीहरूले कुनै पनि राम्रो साध्य प्राप्त गर्नका निम्ति साधन जस्तो भए पनि हुन्छ भन्दा उहाँहरूले भन्नुहुन्छ तर महात्मा गान्धीहरूले के भन्नुहुन्छ भने असल राम्रो साध्य प्राप्त गर्दाखेरि साधन पनि असल हुनुपर्छ भन्नुहुन्छ। तर हामीले के गर्यौँ भने विकासमा साध्य प्राप्त गर्ने त भन्यौँ के साध्य प्राप्त गर्ने गर्यो भने हाम्रो मुलुकलाई मबाट हामी हामीबाट हाम्रो हाम्रोबाट सुखी नेपाली बनाउने हामीले साध्य गर्यौँ। त्यो साधन हाम्रो पार्टीलाई के गरिदिउँ भने त कुनै पनि सामान बेच्ने नाथाको दोकान बनाइदिउँ त्यस कारणले गर्दा हाम्रो साधनले काम गर्न सक्दैन हाम्रो साधन त्यस कारणले नेपालमा यो समस्या आयो। अब हामीले अहिलेको लिडरसिपले के गरिदियो भने मुलुक बनाउन सकिन्छ समृद्धि बनाउन गर्न सकिन्छ इन्फ्रास्ट्रक्चर राम्रो छ जस्तै टुरी खेल थियो र नै दुबोला आएको
4: होइन डाक्टर साहब एउटा कुरा के यहाँ हेर्नु न प्रधानमन्त्रीको स्टाटस आएछ राति होइन यहाँले पनि हेर्न भ्याउनु भयो कि भएन धन्न खुला मञ्च राम्रो बनाइएछ नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्नुभएको छ हेर्नुहोस् त यो
5: मैले उहाँलाई पनि विनम्रतापूर्वक आदरपूर्वक भन्न चाहन्छु टुली खेल थियो र दुबोला आएको हामी ल्याएको प्रजातन्त्र थियो र त बालिन्दीले संयुक्त राष्ट्रमा गएर शानदार तरिकाले आफ्नो दृष्टिकोण राख्नुभएको ती मरेका शहीदहरू बोल्नलाई तपाईँलाई अधिकार दिएका शहीदहरू छन् त्यो त ठुलो कुरा हो र टुलो खेल बनाइदिनेहरू ठुला हुन् नि यो कुरालाई पनि बालिन्दीहरूले बुझ्नुपर्छ यसको पनि सम्मान नगरिकन आफ्ना मात्रै कुरा डुबो लागेको कुरा ठुलो हुने टुलो खेल बनाउनेहरूको कुरा ठुलो नहुने बालनलाई प्रधानमन्त्री बनाउनेहरू केही नहुने उहाँलाई त संयुक्त राष्ट्रमा गएर बोल्न पो त्यो त यता धेरै शहीदहरू यति धेरै मारिएर यो कुरामा पनि बालिन्दीहरू संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्छ।
4: डाक्टर साहब यो पन्ध्रौं महाधिवेशनबाट यहाँको उम्मेद्वारी यहाँको दावेदारी वा चाहिँ कस्तो खालको सहमति भइरहेको छ केमा उम्मेद्वारी दिँदै हुनुहुन्छ डाक्टर साहब?
5: म पहिला उपसभापतिमा उम्मेदवारी दिएको हुँ संयुक्त कंग्रेस हुँदाखेरि त्यति बेला मैले थोरै मतले पराजित भएको थिएँ। अहिले चाहिँ नि हाम्रा नयाँ चुनौतीहरू थपिएका छन् त्यस कारण साथीहरू धेरै साथीहरू हुन्छ म सल्लाह गरेर उपसभापतिभन्दा तल त म दिँदैन सल्लाह गरेर किन सामूहिक रूपले हामीले कंग्रेसलाई अगाडि बढाएनौँ भने एक्लै केही गर्न सकिँदैन. अहिले धेरै चुनौतीहरू छन्, म सबै साथीहरूसित बसेर पनि दिन्छु.
4: ए भनेपछि उपसभापतिसम्म दिन सक्ने सम्भावना रह्यो डाक्टर साहब?
5: होइन, म बसेर सल्लाह गरेर दिन्छु.
4: सल्लाह भएको छैन अहिलेसम्म, आज त बन्द सत्र चल्दैछ डाक्टर साहब.
5: अब बन्द सत्र चल्ने भएपछि अब विधान छ, विधानलाई हेर्न पर्यो भने त हामी दिन्छौँ. यसलाई मैले मेरो दृष्टिकोण अब धेरै कच्चा कुटुम गरेर राम्रो तरिकाले यसलाई लैजानुपर्छ. मुलुकले दुःख पायो, हाम्रा युवाहरू मुलुक नबस्ने स्थितिमा भए, त्यस कारण हामी अलिक गम्भीर भएर जानुपर्छ भन्ने पक्षमा छु.
4: अब अहिलेको अवस्थामा डाक्टर साहब, किनभने देश अब एक किसिमको संक्रमणमा नै छ, होइन, देशमा अझै पनि धेरै समस्याहरू छन्. अब यो देशको समग्र समस्या र नेपाली कंग्रेसको महाधिवेशनको सन्देशलाई चाहिँ जोडेर जाँदाखेरि प्रचण्डजीले त भन्नुभयो, होइन, डाक्टर बाबुराम भट्टराईले भन्नुभएको थियो तत्कालीन बेला जनयुद्ध ताका एउटा विदेशी पत्रकारले शान्ति प्रक्रियामा आइसकेपछि अन्तर्वार्ता लिँदाखेरि को हुन सक्छ देशलाई सम्हाल्न सक्ने युवा नेता भन्दाखेरि गगन थापा भनेर मेरो मुखमा आएको थियो. गगन थापाले चाहिँ सम्हाल्न सक्नुहुन्छ भन्ने खालको जुन किसिमले उतिखेर नै मैले भनेको थिएँ भन्नुभएको छ. तर कंग्रेसलाई गगन थापाले कंग्रेस मात्र सम्हाल्ने होइन, सिङ्गो राष्ट्रलाई सम्हाल्न सक्ने गरी ऊर्जावान बनाएर लैजान सक्ने सामर्थ्य राख्छ पार्टीले जाँदा जाँदै?
5: होइन, कंग्रेसले तपाईँलाई कंग्रेससित संयमता छ, धैर्यता छ, होइन, विवेक पनि छ, जुन हामीले हिजो विगतमा विवेकहरू गुमाएको थियो. कंग्रेसको नेतृत्वले विवेक गुमाएर त सही व्यक्ति सही ठाउँमा उपस्थित हुन सकेन. मैले तपाईँलाई भने नि हाम्रो कस्तो विडम्बना, मबाट हामीबाट हाम्रो बनाउन लागेका पार्टी हजारौं मान्छेले ज्यान दिएको पार्टीलाई सत्ताको सत्ताले अपहरण गरेर ममा झारी दियो. म मेरो परिवार मेरो दोकान मेरो नाफामा झारी दियो त यो स्थिति भएको. त्यस कारण अब कंग्रेसले अगाडि ल्याइहाल्छ, मुलुकको नेतृत्व पनि गर्छ. हिजो टुडी खेलमा तपाईँले देख्नुभयो नि शानदार प्रस्तुति उपस्थिति नेताहरूको धारणा. त्यस कारणले गर्दा यसले राम्रो गर्छ र राम्रो हुन्छ भन्ने कुरामा हामी जानुपर्छ. तर नेतृत्व सामूहिक रूपले जानुपर्छ. सामूहिक रूपले गएनौँ भने जति बेला पनि चिप्लिन सक्छ नेपालको राजनीति. कतिले पछाडिबाट बसेर वा अगाडि ल्याएर जति बेला पनि चिप्लिन सक्छ. कति कोइरालाहरूलाई पछाडिबाट धकेल ल्यायो, अरू नेताहरू चिप्लिएको स्थिति छ, चाहे त्यो लोभले होस् चाहे षड्यन्त्रले होस्, यो कुरालाई पनि ख्याल गरेर जानुपर्छ.
4: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
5: धन्यवाद.
4: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,82,500 क्याशब्याक र उपहारहरु 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक्स एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स

0: सरसीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो नेपाली रेडियो नेपाल,
2: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक।
4: विश्व नेपाली कंग्रेसका नेता सचिन तिमिल सिन्हा हुनुहुन्छ। सचिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, गुड मर्निङ हजुर।
4: नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्र कस्तो रह्यो?
5: एकदमै उत्साहपूर्ण रह्यो। देशभरिबाट आउनुभएका प्रतिनिधिहरू र जनसम्पर्कबाट आउनुभएका प्रतिनिधिहरू, शुभेच्छुकहरू, अन्य पार्टीका पाहुना अतिथिहरू र विदेशी निकाय, विदेशी राजनीतिक दलका पाहुनाहरू सबै आएर एउटा रौनकताले भरिएको थियो हिजो खुला मञ्च। एकदमै उत्साहपूर्ण रह्यो।
4: अब अहिलेको अवस्थामा चाहिँ जस्तो हिजो मात्र टुनी खेलमा, अर्थात त्यो खुला मञ्चमा जुन किसिमले हरेक क्षेत्रमा चाहिँ खुला मञ्च चाहिँदैछ भनेर पार्टी सभापतिले भन्नुभयो, देशमा हरेक ठाउँमा चाहिँ खुला मञ्चको आवश्यकता हो आज?
5: बिल्कुलै हो, खुला मञ्चको आवश्यकता हो। तपाईँले देख्नुभयो भने हाम्रो संसदमा प्रधानमन्त्री नजाने, सरकारका प्रतिनिधिहरू नजाने, संसदलाई हेप्नेदेखि लिएर यो खालको गतिविधिहरू भइरहेको छ। र खुला मञ्च भनेको जहाँ नागरिकले बोल्न पाउने हो, आफ्नो बोल्ने अधिकार, आफ्नो अभिव्यक्ति स्वतन्त्रता व्यक्त गर्न पाउने ठाउँ हो, त्यस्तो खुला मञ्चको आज हरेक क्षेत्रमा जरूरत छ भन्ने कुरा त स्वाभाविक हो।
4: तर नेपाली कंग्रेसमा आज म तपाईँलाई भन्नै पर्छ, बीपी पुत्र शशांक कोइराला देखिएनन्, गणेशमान सिंह पुत्र प्रकाशमान देखिएनन्, हुँदाहुँदा पूर्व सभापति शेरबहादुर देउबा देखिएनन्, यसलाई के भन्ने? अब यो चाहिँ विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश दिइरहेको छ, होइन? कंग्रेसले विरासतको क्रम भङ्गता गर्यो, होइन? हिजोबाट
5: विरासतले नेपाली कंग्रेसको नेतृत्व चाहिँ त्यसरी मात्र अगाडि बढ्ने भन्ने कुरा त कहिले पनि थिएन। यो लोकतान्त्रिक पार्टी हो र यसमा चाहिँ तपाईँको जसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ, कार्यकर्ताको मन जित्छ, विचारले पार्टीलाई एक बनाउँछ, उसैले यो पार्टी नेतृत्व गर्ने हो। चाहे त्यो ती बीपीका छोरा हुन् या नहुन्, चाहे बीपीको रगत बोकेका हुन् या बीपीको विचार बोकेका हुन्, त्यही भएर त्यो कुराको खासै अर्थ रहन्न। उहाँहरूलाई हामीले सम्मानित गर्नलाई पूर्ण रूपमा प्रयास, इमान्दार प्रयास गरेकै थियौं। उहाँहरूले राख्नुभएको 7 बुदा मान्दै गर्दा पनि उहाँहरू नआइदिएपछि दुःखदवश हामी चाहिँ हाम्रो संविधानलाई हामीले गरेको कमिटमेन्ट, निर्वाचन आयोगलाई हामीले गरेको कमिटमेन्ट र अदालतलाई हामीले गरेको कमिटमेन्ट अनुसार र पार्टी विधानलाई पनि हामीले मान्ने पर्ने हाम्रो बाध्यता अनुसार हामी अगाडि बढ्ने पर्ने बाध्यता रह्यो।
4: सुशीलजी, अब नेपाली कंग्रेसको यो गगन थापा नेतृत्व हो, जस्तो युवा नेतृत्व हो, होइन, त्यहाँ चाहिँ अब धेरैले शुभकामना सन्देश दिँदै गर्दाखेरि जुन किसिमको एउटा उल्लासमय वातावरण, उत्साहपूर्ण वातावरण देखिएको थियो, गगन थापाको नेतृत्वले अर्थात् 15 महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ अहिलेको यो परिस्थितिमा?
5: जुन लामो समयदेखि नेपाली जनताको माग थियो, राजनीतिक दलहरू आफैमा रूपान्तरित भएनन्, नेपाली दलहरू पनि समयअनुसार समय सापेक्ष भएनन्, आफूलाई सुधार गरेर लगेनन् भन्ने खालको जुन लामो समयदेखिको गुनासो थियो र विशेष गरी केन्द्रीय आन्दोलन पश्चात हामीले त्यसको ओनरसिप लिएर पार्टीलाई रूपान्तरण गर्दै यसमा चाहिँ जनताको माग अनुसार या समयको माग अनुसार युवाहरूको प्रतिनिधित्व, महिलाहरूको प्रतिनिधित्व, सुशासनप्रतिको हाम्रो प्रतिबद्धतालाई चाहिँ कायम गर्ने र सबैभन्दा महत्वपूर्ण सत्ता आओस् चाहोस्, सत्ता पाइयोस् नपाइयोस्, चुनाव जितियोस् हारियोस्, तर हाम्रो सिद्धान्त, हाम्रो पार्टीको मूल मर्म, हाम्रो पार्टीको आत्मासँग रत्तिभर पनि सम्झौता नगर्ने हामीले जुन हिजो प्रण लिएका थियौं, त्यही प्रण अनुसार नेपाली कंग्रेस आज रिब्रान्डेड भएर आएको छ।
4: अब नेपाली कंग्रेसको यो महाधिवेशनमा तपाईँको, सचिन तिमिल सिन्हाको उम्मेदवारी केमा रहन्छ?
5: मेरो युवातर्फ केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहन्छ र म चाहिँ सैद्धान्तिक, सांगठनिक र रणनीतिक रूपमा नेपाली कंग्रेस कस्तो हुनुपर्छ र मेरो अवधारणा के छ भनेर आज एउटा दस्तावेज मैले सार्वजनिक गर्नेछु। मेरो उम्मेदवारी केवल रिक्त पद पूर्ति गर्नलाई होइन, समय सापेक्ष रूपमा नेपाली कंग्रेस कसरी 21 शताब्दी सुहाउँदो पार्टी बन्न सक्छ र यसले कसरी मुलुकलाई 2100 चाहिँ एउटा समुन्नत मुलुक बनाउन सक्छ भनेर मैले छलफल गरेर एउटा दस्तावेज पनि सार्वजनिक गर्दैछु। र म केमा विश्वास राख्छु भने युवाहरूलाई ठूलो स्पेस पार्टीले दिएको छ तर त्यो हुँदै गर्दा पनि युवाहरूले सब्सटेन्स लिएर आउनु युवाहरूको दायित्व हो भन्दै म केही विचारहरू लिएर म चाहिँ केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी रहनेछ।
4: के छ केन्द्रीय सदस्यमा सचिनलाई पत्याउनु पर्ने आधारहरू एजेन्डाहरू केही फरक एजेन्डाहरू किनभने जेनजीले जुन किसिमले चाहिँ एउटा विड्रह गर्यो भदौ 23 र 24 त्यसको उपजमा चाहिँ आज रिफर्म भएको नेपाली कंग्रेस छ होइन त्यसमा तपाईँ नयाँ कसरी भने क्या
5: होइन नयाँ पुरानोको भन्दा पनि उमेरको हिसाबले म नेपालको संविधानकै हिसाबले पनि नयाँ हुँ युवा हुँ
4: 35 वर्ष मुनिको
5: जेनजी होइन म 35 वर्ष मुनि हुँ मिलेनियल भए पनि म अर्ली मिलेनियल हो र त्यो मात्र होइन लामो समयदेखि नेपाली कंग्रेसको कार्यकर्ताको रूपमा पार्टीको भित्रै पनि पार्टी सुधारको मुद्दाहरू उठाएको पार्टीको आन्तरिक व्यवस्थाहरूको मुद्दा उठाएको र युथ कंग्रेसको नेतृत्व गरिसकेको र साथसाथै पार्टी वृत्त बाहिर पनि कम्युनिकेसन गर्न सक्ने र पोलिटिकल कम्युनिकेसन मेरो स्ट्रेन्थै भएको हुनाले मलाई के लाग्छ भने लामो समयदेखि पोलिटिकल कम्युनिकेसन हाम्रो राम्रो नहुँदा नेपाली कंग्रेसले गरेका कैयन राम्रो कामहरूको हामीले प्रचार गर्न सकेनौं जनतामा बुझाउन सकेनौं गलत काम पनि भएका छन् त्यसको अकाउन्टेबिलिटी लिँदै राम्रो कामको प्रचार हामीले गर्न नसक्दाखेरि हामी जनतामा पुग्नै सकेनौं र पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ हो केही समय अगाडिसम्म म क्रिकेट कमेन्ट्री गर्थेँ भनेपछि मेरो कामै बोल्ने हो र त्यो मेरो पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ भएको हुनाले पार्टीको राम्रो काम जनतामा पुर्याउने पार्टीका युवा साथीहरूलाई राजनीतिक प्रशिक्षण दिने यी सबै गर्न सक्ने मलाई लाग्छ ममा त्यो क्षमता छ त्यही कारणले पनि मेरो दाबी मलाई लाग्छ स्वाभाविक हो।
4: अब सचिनजी हिजो मात्रै खुला मञ्चबाट धेरै ठाउँमा खुला मञ्च चाहिन्छ भनेर भन्दै गर्दाखेरि प्रधानमन्त्रीको चाहिँ मध्यराति फेरि एउटा अर्को स्ट्याटस आएछ होइन तपाईँले त्यहाँ हेर्नुभयो होला धन्न खुला मञ्च राम्रो बनाइएछ नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न त पाएका छन् भन्नुभएको छ यसमा के छ टिप्पणी?
5: खुला मञ्च उहाँलाई उहाँले बनाएको जस्तो लाग्छ भने यो इतिहास छेदको कमीको यो एउटा उदाहरण हो। खुला मञ्च उहाँले बनाएको होइन उहाँले रिनोभेट गरेर दुबो रोप्नु भएको त्यसको लागि उहाँलाई धन्यवाद छ। एक दोस्रो कुरा के हो भने त्यो एकदमै तुच्छ टिप्पणी थियो। प्रधानमन्त्री जस्तो मान्छेले एउटा देशको राजनीतिक दलले आफ्नो जिम्मेवारी पूरा गरेर सबैभन्दा लामो इतिहास बोकेको पार्टीले चाहिँ महाधिवेशन गरिरहेको बेला उहाँकै पार्टी सभापति समावेश भइरहेको बेलामा उहाँले त्यो नचाहिँदो टिप्पणी दिनु चाहिँ आफैमा अशोभनीय हो। हामी कहिलेकाहीँ हाम्रो समाजमा अतिवाद बढ्यो भनेर भन्छौँ तर अतिवादको जड कहाँ हो भन्दाखेरि यस्तै जसले जिम्मेवारी लिएर बसेको छ उसैले तुच्छ टिप्पणी गर्ने आफ्नो समर्थकलाई नचाहिँदो तरिकाले भड्काउने कारणले गर्दाखेरि अहिले यो देशमा अतिवाद हावी छ। यो अतिवादको अहिले चाहिँ तपाईँको रिजल्ट तत्काल नदेखिएला अस्ति तपाईँले देखिहाल्नुभयो कप्तानगंजमा जे भयो त्यो पनि यस्तै खालको अतिवादको एउटा एउटा रिजल्ट हो। त्यही कारणले यो दुर्भाग्यपूर्ण हो त्यो कुरा र अर्को कुरा के भने उहाँको पोलिटिकल स्ट्राटेजी हो उहाँलाई उहाँको अटेन्सन इकोनोमी हो उहाँको स्ट्रेन्थ उहाँलाई अरू कसैले अटेन्सन पायो भने उहाँलाई एकदमै छटपटी हुन्छ। हिजो देशभरि नेपाली कंग्रेसको चाहिँ अधिवेशनको महाधिवेशनको चर्चा थियो विदेशमा पनि विदेशमा भएका नेपाली विषय चर्चा थियो त्यो चर्चा चाहिँ नेपाली कंग्रेसले कसरी पायो भनेर उहाँले आफूले त्यो चर्चा आफ्नो आफूतिर तान्नलाई गर्नुभएको एउटा चाहिँ सस्तो स्थान थियो।
4: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सचिनजी
5: मेरो बनाइराख्ने मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
4: उहाँ हुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय सदस्यका युवा उम्मेद्वार सचिन तिमिल सेना 15 महाधिवेशनबाट युवा उम्मेद्वार हुनुहुन्छ आदरणीय श्रोता। अब हामी फेरि तपाईलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसका नेता सँग कुराकानी गर्न चाहन्छौ हाम्रो तिलकजी यतिखेर प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। तिलकजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्कार धन्यवाद।
4: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसको भोजन व्यवस्थापन यो 15 महाधिवेशनलाई सम्पन्न पार्नका निम्ति कस्तो खालको तयारी छ?
6: अब यो 15 महाधिवेशन हिजोबाट शुरू भयो र हामीले आजबाट चाहिँ नि भ्रिकुटी मण्डपमा खानाको व्यवस्था गरेका छौं र यो 15 महाधिवेशन दुईतिर एउटा चाहिँ नि हाम्रो खुला सत्र र बन्द सत्र चाहिँ नि खुला मञ्चमा र खानाको व्यवस्थापन यो भ्रिकुटी मण्डपमा गरेका छौं त्यसको संयोजक म छु नै त्यो पूर्ण रूपमा चाहिँ नि हामीले त्यसलाई व्यवस्थित गरिसकेका छौं र खाना हामीले चाहिँ आज 19 गतेबाट हाम्रो सेड्युल अनुसार 22 छ अब अहिलेसम्म त्यही राखेका छौँ. खाना चाहिँ हामीले त्यो बिहानको नास्ता ब्रेकफास्ट अनि दिउँसोको खाना अनि खाजाको रूपमा चाहिँ हामीले टी त्यो बिस्कुटहरू राखेका छौँ र बेलुकाको बेलुकाको खाना डिनर चाहिँ नै राखेका छौँ.
4: अब सबै देशभरिबाट आएकाहरूलाई चाहिँ राम्रै छ होइन खानाको व्यवस्था?
6: खानाको व्यवस्था राम्रो छ. हामीले चाहिँ नि त्यसलाई व्यवस्थित ढङ्गबाट चाहिँ नि अझ एकै ठाउँमा गर्दाखेरि धेरै गाह्रो होला भनेर दुईतिर गरेका छौँ. मलाई लाग्छ त्यसले चाहिँ सबैलाई चाहिँ सजिलो र सहज पनि हुन्छ.
4: अब तिलक सर एउटा कुरा के छ भने अब समग्र रूपमा चाहिँ नेपाली कंग्रेसको महाधिवेशन उल्लासमय रूपले अगाडि बढ़िरहेको यो परिस्थितिमा चाहिँ हिजोको खुला मञ्चको दृश्य चाहिँ कस्तो देखियो?
6: हजुर,
4: खुला मञ्चको दृश्य कस्तो रह्यो? हिजोको उद्घाटन सत्र कस्तो रह्यो तिलक सर?
6: होइन, यसलाई त समग्र रूपमा चाहिँ असाध्य राम्रो मान्नुपर्छ. हामी विशेष महाधिवेशनबाट आज चाहिँ 15 महाधिवेशन आइपुग्यौं र त्यो नेतृत्वले र हाम्रो चाहिँ सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा को टिम, जुन टिम त्यहाँभित्र चाहिँ केन्द्रीय सदस्यको रूपमा आफूलाई चाहिँ नै काम गर्न पाउँदा र त्यो व्यवस्थापनमा प्रत्यक्ष सहभागिता हुन पाउँदाखेरि खुसी पनि लागेको छ. मलाई अब धेरै साथीहरूको अनुभव के छ, हामीले चाहिँ हाम्रो अनुभवमा चाहिँ यसले एकदमै उल्लासपूर्ण चाहिँ साथीहरूको चाहिँ सहभागिता र चाहिँ विदेशी पाहुना, स्वदेशका नेताहरू र नेपाली काँग्रेसका सम्पूर्ण चाहिँ नि नेता कार्यकर्ताहरूको चाहिँ नि सक्रिय सहभागितामा सकारात्मक रूपबाट चाहिँ नि हिजोको खुला सत्र सकिएको भन्ने लाग्छ र यो एकदमै ऐतिहासिक सफलतापूर्वक चाहिँ सकियो भन्ने मलाई लागेको छ.
4: होइन, अब तिलक सर एउटा कुरा के छ भने तिलक राधावारजी अहिलेको यो अवस्थामा चाहिँ भोजन व्यवस्थापनको राम्रै गर्नु भएको छ, यहाँले भनिसक्नु भएको छ होइन. अब किनभने देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू पनि आएका छन् काठमाडौँमा, उहाँहरूको व्यवस्थापन गर्नुपर्ने एउटा चुनौतीपूर्ण विषय हुन्छ. धेरै पार्टीका चाहिँ महाधिवेशनहरू हेरिएका छन्, कहीँ चाहिँ होइन विभिन्न खालका खल्लो विषयहरू पनि जोडिएर आएका छन्. यसलाई सुस्त बनाउनका निम्ति तपाईँहरूको कमान्ड चाहिँ कस्तो छ?
6: हामीले चाहिँ नि अब स्वयंसेवक साथीहरू पनि राखेका छौँ. हाम्रो चाहिँ तरुण दल, भूपू सैनिक संघ अनि नेभी संघ भनौँ न, हाम्रा चाहिँ एकदमै एक्टिभ भातृ संस्थाहरूको चाहिँ साथीहरूको पनि सहभागिता छ, परम्परागत पहिलाको जस्तै गरेर. अनि त्यसको अतिरिक्त हाम्रो गणेशजीको चाहिँ उसमा स्वयंसेवक दल भनौँ न दस्ता छ, उहाँहरूले चाहिँ नि विशेष गरेर चाहिँ नि त्यो व्यवस्था चाहिँ भनौँ न सजिलो अप्ठ्यारो सहजीकरण गर्नुहुन्छ. र अर्को कुरा चाहिँ म यो भोजन व्यवस्थापनको संयोजक छु र सबै मैले चाहिँ सातै प्रदेशमा चाहिँ सभापतिजीहरूलाई एकजना दुईजना अब के अरे दुईजना जति चाहिँ नि उहाँहरूको चाहिँ नि भनौँ न प्रत्येक प्रदेशको साथीहरूलाई चाहिँ सहजीकरण होस्, अप्ठ्यारो कहीँ कन्ट्याक्ट कसरी गर्ने के गर्ने भनेर अप्ठ्यारो चाहिँ नहोस् भनेर अनि उहाँहरूलाई पनि राखेका छौँ. र अर्को चाहिँ नि त्यसै मेरै अन्तर्गत रहेर साथीहरू अरू 15-20 साथीहरू ताकि त्यहाँ भोलि चाहिँ नि कुनै कुराले चाहिँ अप्ठ्यारो नपाओस् खानेकुरामा अथवा जाने कुरामा हिँड्ने कुरामा र हामीले बिहान पनि जस्तै त्यसलाई चाहिँ सहज होस् भनेर चाहिँ बिहान 7 बजे हामीले चाहिँ ब्रेकफास्ट चाहिँ सुरु गरेर 9:30 बजेसम्म अनि के अरे बिहानको खाना 11:30 बजेदेखि 2:30 बजेसम्म अनि बेलुकाको खाना तपाईँको चाहिँ 5 बजेदेखि चाहिँ खोल्ने, ताकि चाहिँ नि सबैलाई सहज र सजिलो आफ्नो टाइम अनुसार आफूलाई चाहिँ सहज भएको टाइम अनुसार आएर चाहिँ भोजन लिएर आराम गरेर चाहिँ त्यो चाहिँ सुविधा लिएर सुविधायुक्त तरिकाबाट चाहिँ नि खाना बस्ने आफैले छ भने पनि खानाको लागि कुनै चाहिँ अप्ठ्यारो नपरोस् भन्ने हिसाबले अलि समयलाई एकदमै वैज्ञानिक व्यवस्थित ढङ्गबाट चाहिँ गरेका छौँ. र अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ यस्तो छ मेनुलाई चाहिँ खास गरेर अब अहिले यो 16 शताब्दी पनि हो, अब हामीले भेज र नन भेज राखेका छौँ नि. अनि बिहानमा चाहिँ हामीले अब चार आइटम जस्तै ब्ल्याक मिल्क टी र अनि हेलो
4: सुनिँदैछ तिलक सर?
6: ए इपो आएर क्या नि
4: सुनिँदैछ प्लिज.
6: बिहानको चाहिँ तीन चार आइटम जस्तै अन्डा खाने अन्डा बोइल अन्डाहरू चाहिँ छ, छोला भटुरा छ, अनि चनाहरू छ, अब तपाईँको चाहिँ नि यो फ्रेस फ्रेस फुड फ्रुट्सहरू छ, फलफुलहरू यसरी राखेका छौँ भने दिउँसोको खाना चाहिँ तपाईँको चाहिँ नि सादा भात राइस अनि करी अनि एक पटकलाई चाहिँ नि बिहानमा चाहिँ हामीले चिकन अथवा मटन चाहिँ राखेका छौँ, भेज करीहरू अनि मिक्स करी त्यसरी चाहिँ अचार दुई थरी राखेर चाहिँ नि मलाई लाग्छ चाहिँ खानामा कुनै अप्ठ्यारो अथवा हामीले चाहिँ नि हाइजेनिक खाना चाहिँ खुवाउन सफल हुन्छौँ, आजबाट सुरु हुन्छ। अब मलाई लाग्छ फेरि हामी एभाइलेबल पनि छौँ, कुनै चाहिँ नि केही त्यस्तो चाहिँ कुनै गुनासो आयो, अप्ठ्यारो भयो अथवा चाहिँ नि त्यहाँ हुन सक्छ नि जान्ने नजान्ने अथवा चाहिँ त्यहाँ हाम्रो
4: हामीसँग यतिखेर नेपाली कंग्रेसका नेता तिलक राणाभाट हुनुहुन्थ्यो। तिलक राणाभाटसँग सम्पर्क टुटेको छ। आरणी श्रोता, नेपाली कंग्रेसको महाधिवेशनकै पेरिफेरीमा हामी बहस र चर्चा गर्दैछौ र यतिखेर छोटो विश्राम लिन्छौं। विश्रामपछि हामी नेपाली बहसमा पुनः उपस्थित हुनेछौं।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: Limited. Access to all.
1: Yoho Nepali Radio Network.
2: Kharo Bishayama, Daro Bahas, Nepali Bahas.
3: Yes, Nepali Bahas ka saath ma.
4: Priti Tayari Chau Chau.
5: Global ID Bank. Sabai Kalaki Bank.
6: This home internet. हामी तिलक राणाबाजी सँगै कुराकानी गर्दैछौ उहाँसँग अलि अघि सम्पर्क विच्छेद भएको थियो तिलकजी पुनः स्वागत छ तपाईँ बताउँदै हुनुहुन्थ्यो कस्तो खालको व्यवस्थापन छ भनेर टुङ्गियो व्यवस्थापन राम्रै रहेछ होइन यो पाला मेनुमा
7: हजुर एउटा भेन्यु पनि राम्रो छ छुट्टै छ अनि अर्को चाहिँ हाम्रो स्वयंसेवी साथीहरू छ अर्को चाहिँ हाम्रो चाहिँ नि प्रदेश त्यो चाहिँ प्रदेशका प्रदेश सभापतिहरू अथवा प्रदेशबाट चाहिँ मागेको चाहिँ कोअर्डिनेटर साथीहरू जसले चाहिँ सहजीकरण गर्नुहुन्छ र हामीसँग पनि हाम्रै साथीहरू पनि प्रशस्त राखेर ताकि काहीँ अप्ठ्यारो सजिलोमा पनि उहाँहरूको उपस्थित रहन्छ भनेर ढङ्गबाट चाहिँ अगाडि बढाएका छौँ
6: पन्ध्र महाधिवेशनमा यहाँको उम्मेद्वारी किनभने तपाईँ राम्रोसँग व्यवस्थापनमा खटिनु भएको छ होइन देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने कुरा चाहन्छु नि छैन उम्मेद्वारी केमा छ यहाँको
7: मेरो केन्द्रीय सदस्य खुलातर्फ चाहिँ जान्छु भनेर सबै साथीहरूलाई चाहिँ भनेको छु र मलाई लाग्छ मैले चाहिँ अब यो विशेषदेखि अहिले अथवा हिजोदेखि पनि काङ्ग्रेसमा लागु र काङ्ग्रेसले चाहिँ अब सेवा के भन्छ राजनीति सेवा हो र काङ्ग्रेसमा को पार्टीमा रहेर त्यो सेवा गर्न सकिन्छ भन्ने हेतुले चाहिँ म पार्टीमा सक्रिय छु र अहिले पनि म यो विशेषको केन्द्रीय सदस्य हो र नेपाली काङ्ग्रेसले अहिले यो कार्य समितिले गर्ने हरेक क्रियाकलापमा मेरो सक्रिय सहभागिता छ र त्यसैको खातिर अहिले पनि यो पन्ध्रौंमा अझ बढी चाहिँ मेहनत अझ बढी चाहिँ सहयोग र पार्टीलाई अगाडि जुन पार्टीले चाहिँ गर्न खोजेको छ त्यो मेरो चाहिँ सक्रिय सहभागिताले सहयोग पुग्छ भन्ने मेरो चाहिँ भित्री इच्छा र चाहिँ चाहना र चाहिँ त्यो क्षमता त्यो योग्यता चाहिँ यो पार्टीलाई दिन्छु भन्ने लागेको छ र अहिले पनि अब यो भोजन व्यवस्थापन जस्तो एकदम नै गाह्रो अथवा एकदम बढी खट्नुपर्ने को साथीहरू मेरो नेतृत्वले मलाई सुम्पिनु भएको छ म एकदम नै सहज ढङ्गबाट चाहिँ त्यसलाई चाहिँ सम्पन्न गर्छु र सबै साथीभाइको सहयोग लिएर गर्छु भन्ने चाहिँ नि मलाई लागेको छ
6: अब तपाईँलाई महाधिवेशन प्रतिनिधिले राम्रैसँग चिन्छ भने देशभरको
7: हजुर मलाई लाग्छ महाधिवेशन सबै महाधिवेशन प्रतिनिधिहरू एउटा नेता उहाँहरू पनि नेता हो नेताले चाहिँ नि हरेक कुरालाई चाहिँ नि हिजोको पनि आजको पनि राम्रोसँग मूल्याङ्कन गरेर प्रतिनिधि पठाउनुहुन्छ र मलाई त झन् प्रत्यक्ष अनामनगरदेखि नै बढी चिन्नुहुन्छ भन्ने मलाई लाग्छ
6: हस् तिलकजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: हजुर नमस्कार धेरै धेरै धन्यवाद यहाँलाई पनि यहाँको मिडियालाई पनि जुन यो चाहिँ खाना सम्बन्धी र पन्ध्रौं महाधिवेशन र मेरो उम्मेदवारी सम्बन्धी चाहिँ जुन जानकारी सबै के भन्छ महाधिवेशन प्रतिनिधिसम्म चाहिँ पुर्याइदिने जुन अवसर दिनुभयो यहाँलाई पनि फेरि पनि धन्यवाद
6: हस् यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद आदरणीय श्रोता यतिखेर हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ नेपाली नेटवर्क मार्फत सरस्वती तिवारी यतिखेर नेपाली कंग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ उहाँसँग कुराकानी गर्दै सरस्वतीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: धन्यवाद धन्यवाद हजुर
6: सरस्वतीजी नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन कतिको लागेको छ कतिको उल्लास रह्यो
8: लागेको छ उत्साहजनक रूपमा पन्ध्रौं महाधिवेशन एउटा नयाँ जेनेरेसन पनि असाध्यै हावी भएको अवस्था छ एउटा पुरानो जेनेरेसन भन्दा नयाँ जेनेरेसन बढी आएको अवस्था छ अहिले पन्ध्रौं महाधिवेशन एउटा भव्यताका साथ एकदम उत्साहजनक छ
6: तर अब अहिलेको यो पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्र त्यहाँ चाहिँ नेताहरूले बोलेका विषयहरू र अन्य नेताहरूले पनि बोलेका विषयहरूलाई हेर्दाखेरि कंग्रेस अब निकै दृढ़ संकल्प सहित गगनको नेतृत्वमा एक ढिक्का भएर अगाडि बढ्छ भन्ने विश्वासमा हुनुहुन्छ तपाईँ
8: म चाहिँ विश्वासमा छु किनभने गगनजीको नेतृत्वमा कंग्रेस राष्ट्रका लागि र कंग्रेस आम कंग्रेसका लागि आम जनताका लागि राम्रो हुन्छ र असाध्यै कंग्रेसमय हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वास छु
6: अब तपाईँको उम्मेद्वारी के छ यो पन्ध्रौं महाधिवेशनमा नेपाली कंग्रेस
8: मेरो अहिले पन्ध्रौं महाधिवेशनमा मेरो केन्द्रीय सदस्य नै लड्ने मेरो उद्देश्य छ
6: केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै हुनुहुन्छ?
8: हजुर, केन्द्रीय सदस्यमा दिँदैछु।
6: सरस्वती अर्यालजी, केन्द्रीय सदस्यमा दिँदै गर्दाखेरि तपाईँका एजेण्डाहरू, तपाईँका भिजनहरू, होइन, तपाईँ त पहिला देउबा समूहमा हुनुहुन्थ्यो नि त, होइन?
8: हजुर,
6: अहिले यता आउनु भएको छ, गगनजी कहाँ आउनु भएको छ। नेता कार्यकर्ताले महाधिवेशन प्रतिनिधिले विश्वास गर्छन्?
8: गर्छन्, किन नगर्ने?
6: कसरी गर्छन्? बताउनुहोस् त, गर्ने आधार प्रस्तुत गर्नुहोस् न सरस्वतीजी।
8: सुन्नु न, एउटा पारिवारिक ऐतिहासिक रूपमा पनि हामी सत्याग्रहको पालामा 9 जना परिवार, मेरो जेल बसेको परिवारको एउटा सन्तान हो म, होइन, एउटा छोरी हो। त्यो कारणले पनि ऐतिहासिक परिवारको एउटा छोरी हो भन्ने कुरा आम कार्यकर्ता र नेताहरूलाई पनि थाहा छ। अर्को कुरा, मैले कंग्रेसमा राजनीति गर्दै गर्दा कहिले पनि इमानदारीपूर्वक राजनीति गरेँ। जनमित केन्द्रीय सदस्य हिजो देवदाईको समूहबाट लड्दै गर्दा, देवदाईको समूहबाट लड्दै गर्दाखेरि पनि मेरो इमानदारी तर पनि छ, मैले त्यही अनुसारको मिहिनेत पनि गरेँ। म के अरे गण्डकी प्रदेशको ऊर्जा जलस्रोत खानेपानी मन्त्री पनि बने। त्यस कारणले गण्डकी प्रदेशको जनताहरूलाई कहिल्यै पनि मैले गलत निर्णय गरिनँ र जनताको कुरा सुने, नेताको भन्दा पनि जनताको कुरा सुने, गाउँको कार्यकर्ताको कुरा सुने। ती आम कार्यकर्ताहरूको मनोबल पनि म प्रति के छ भन्नुहोला भने, यो विश्वासिलो नेता हो, त्यसले काम गर्न सक्छ, यो मेहनती छ र इमानदारी पनि छ। कहिल्यै पनि सरकारमा बसेर होस् या जनताको बीचमा बसेर होस् बेमान गरेन भन्ने कुरा एउटा गण्डकी प्रदेशसित एउटा परिचय पनि बनेको छ। र राष्ट्रिय काँग्रेस जसको केन्द्रीय समितिमा बसेँ, केन्द्रीय समितिमा बस्दाखेरि पनि मैले कहिल्यै पनि जनतालाई घात हुने एजेण्डा प्रस्तुत गरिनँ र जनतालाई अपमान हुने प्रस्तुत मैले कहिल्यै पनि गरिनँ र केन्द्रीय समितिमा केन्द्रीय नेताहरूको कहिल्यै पनि अपमान गर्ने काम पनि मैले गरिनँ। त्यस कारणले खाल्दा गरेँ, सहज तिवारी भन्ने मान्छे, सरस्वती अर्याल तिवारी भन्ने मान्छे निष्ठावान हो र असाध्य मेहनती हो, सङ्घर्ष गर्न सक्ने मान्छे हो र यो जिम्मेवारी पाएपछि जिम्मेवारीको बडो कदरका साथ काम गर्ने मान्छे हो भन्ने कुरा राष्ट्रभरिका कंग्रेसका महाधिवेशन प्रतिनिधि, कंग्रेसका नेता, कंग्रेसका कार्यकर्ता बीच मैले त्यो आफूलाई प्रस्तुत गरेको छु र समृद्ध कांग्रेस बनाउनका लागि, समृद्ध देश बनाउनका लागि मैले आफूले आफूलाई आफ्नो परिचय सहित कंग्रेसमा इमानदारीपूर्वक काम गरेको छु। त्यस कारणले गर्दाखेरि सबैले मलाई विश्वास गर्नुहुन्छ कि यसको उम्मेदवारी असल छ र नैतिकतावान छ र राम्रो काम गर्थे भन्ने सबैलाई विश्वास छ। संगठन सुदृढीकरण गर्थे, संगठनलाई राम्रो गर्थे भन्ने सबैलाई विश्वास छ। मेरो उम्मेदवारी त्यसरी रहनेछ।
6: भनेपछि अब नेपाली कंग्रेसको यो महाधिवेशनले कंग्रेसलाई सबैलाई एकदिका बनाउन सक्छ त?
8: सक्छ। भोलि हामी अहिले जति शेरबहादुर दाईको टिमबाट, जति शेरबहादुर दाईको टिमबाट गगनजीको टिमलाई समर्थन गर्न आएका छौं। हाम्रो अभियान के रहन्छ भने, आज पनि कंग्रेस एक हुनुपर्छ, स्थानीय निर्वाचनलाई असर गर्छ कांग्रेस एक भएन भने, र हाम्रो पहल जति बेला पनि रहनेछ कि कंग्रेस एक हुनपर्छ र एक हुनु जसरी नै हुनुपर्छ र शेरबहादुर दाईले पनि भोलि एकै ठाउँमा बसेर, गगनजी र शेरबहादुर दाई एकै ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य
6: थियो। कंग्रेस
8: एक हुनपर्छ र स्थानीय निर्वाचनमा एक जिका भएर जानुपर्छ र आम निर्वाचनमा पनि कंग्रेस एक जिका भएर जानुपर्छ, हरेक ठाउँमा कंग्रेस एक हुनुपर्छ भन्ने हाम्रो उद्देश्य रहन्छ।
6: अब एउटा कुर्सी खाली नै थियो मञ्चमा, तर पनि मञ्चमा खाली हुँदै गर्दाखेरि देउबाजी हिजो आउनु भएन है?
8: हजुर हजुर,
6: तर ल्याउन सक्नु भएन नि त तपाईँहरूले?
8: होइन, हामीले पहल गरेका छौँ, भोलि पनि हामी त्यही पहल गर्नेछौँ, पर्सि पनि हाम्रो त्यही पहल रहनेछ र हामी कंग्रेस एक हुनपर्छ भन्ने पहलको एउटा टिम हो। त्यो टिम गगनजीलाई भजगच्याउने कुरा होस् या शेरबहादुर दाईलाई होस्, हामी जति बेला पनि त्यो प्रस्तुतमा रहिरहन्छौँ।
6: हस् सरजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
8: धन्यवाद।
6: सरस्वती अर्याल तिवारी, आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ, कंग्रेसको 15 महाधिवेशनकै फेरिफेरिमा बहस गर्दैछौ। आदरणीय श्रोता, अब यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता नारायण भट्टराई भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्कार, धन्यवाद।
6: भट्टराई सर, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कतिको छ यतिखेर?
9: निकै हर्षोल्लासका साथ महाधिवेशन प्रारम्भ भएको छ। हिजो भव्य समारोह बीच 15 महाधिवेशनको उद्घाटन भएको छ। यसले संगठनको जीवनमा एउटा नवीनता, एउटा ऊर्जा, एउटा आपसी विश्वास सृजना गरेको छ।
6: भनेपछि नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्रले चाहिँ कंग्रेस एक डिक्का भएर जान्छ है भन्ने खालको सन्देश प्रवाह गर्यो होइन देशैभर?
9: अभियसली अब यो पार्टी समग्र ढंगले एक भएको छ, पार्टीमा बृहत्तर एकता निर्माण भएको छ, यसले पार्टीलाई नयाँ जीवन प्रदान गरेको छ। जुन कुरा हिजो सम्पन्न भएको 15 महाधिवेशनको उद्घाटन समारोहले पनि प्रमाणित गरेको छ।
6: नारायण भट्टराईजी, यहाँको उम्मेद्वारी के छ 15 महाधिवेशनमा?
9: म नेताहरूसँग परामर्शमा छु तर मेरो तयारी सहमहामन्त्रीका लागि गरिरहेको छु.
6: सहमहामन्त्रीमा दावी गर्दै हुनुहुन्छ तपाईँ?
9: हजुर.
6: के छ एजेन्डा यहाँको सहमहामन्त्रीमा चाहिँ दावी गर्ने? कसरी पठाउँछन् महाधिवेशन प्रतिनिधि?
9: एजेन्डाको हिसाबले हामीले पार्टीको जुन विशेष महाधिवेशन सम्पन्न गर्यौँ गत वर्ष, त्यो विशेष महाधिवेशन सम्पन्न गर्दाका हाम्रा केही एजेन्डाहरू छन्. पार्टीमा व्यापक सुधारको खाँचो छ, पार्टीलाई रूपान्तरित गर्नु छ, पार्टीमा परिवर्तन आवश्यक छ भनेर हामीले विशेष महाधिवेशन गरेका थियौं. ती एजेन्डाहरूलाई हामीले प्रारम्भ गरेका छौं, ती अझ पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्. पार्टीमा बृहत्तर शुद्धिकरण र संगठनको सुदृढीकरणको खाँचो छ, त्यसकारणले पार्टीमा बृहत्तर परिवर्तन र पार्टीलाई नवीनता दिने नै मेरो एजेन्डा हुन्छ.
6: अब पार्टीलाई अब गगन थापा नेतृत्वले चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य त उहाँले राख्नु नै भएको छ होइन? अहिलेको परिस्थितिमा यहाँलाई थाहा छ नि त, न त्यहाँ बीपी पुत्र शशांक देखिए, न गणेशमान सिंह पुत्र प्रकाशमान देखिए, न पूर्व सभापति शेरबहादुर देउवा नै देखिए, मंचमा एउटा कुर्सी खाली नै थियो. विरासतको क्रम भङ्गता भनेर मान्नुपर्छ होइन? अब त्यसो भए
9: हाम्रो सबै नेताहरूलाई पार्टीको महाधिवेशनमा उपस्थित गराउने प्रयत्न थियो, अद्यापि छ, र हामी चाहन्छौ यो पार्टीमा सबै हिजो योगदान गर्ने सबै नेताहरू कुनै न कुनै ढंगले कुनै न कुनै समयमा जोडिनुहुन्छ नै. जति बेला उहाँहरूले आफ्नो त्यो मनबाट त्यो केही विकारहरूलाई थाल्नुहुन्छ, त्यसपछि उहाँहरू जोडिनुहुन्छ. हाम्रो सबैलाई जोडेर लैजाने, यानि कि पार्टीभित्रका नेता र पार्टीका सदस्यहरू मात्रै होइन कि आम जनतालाई बढीभन्दा बढी नागरिकहरूलाई जोडेर पार्टीलाई अझ बृहत्तर बनाउने, जनताको एजेन्डालाई जनताका मुद्दाहरूलाई उठान गर्ने र शासन सत्ताका माध्यमबाट डेलिभरी दिने, सेवा प्रवाह गर्ने हाम्रो मिसन भइ नै रहनेछ.
6: र जाँदा जाँदै के भन्न चाहनुहुन्छ देशभर आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
9: देशभरबाट यहाँ पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरूलाई, पहिला त यो 15 महाधिवेशनलाई हर्षोल्लासका साथ, आपसी विश्वासका साथ र वृहत्तर एकताका साथ सम्पन्न गर्ने कुरामा यहाँहरूको योगदान रहने मैले विश्वास लिएको छु. त्यसै गरेर यो पार्टीको नवीन अध्याय जुन हामीले प्रारम्भ गरेका छौँ, यसलाई पूर्णतामा दिन विशेष महाधिवेशनमा योगदान गरेको एउटा पार्टीको सदस्यको हैसियतले विशेष महाधिवेशनले उठान गरेका मुद्दाहरू, पारित गरेका नीतिहरू र प्रक्षेपण गरेको जो पार्टीको आगामी कार्ययोजना छ त्यसलाई पूर्णतामा पुर्याउनका लागि पार्टीमा नवीन ऊर्जा भर्न, एउटा नवीन सन्देश दिन, आपसी विश्वास र एकता निर्माण गर्नका लागि महाधिवेशन प्रतिनिधिहरूको महत्वपूर्ण जिम्मेदारी रहने पनि विश्वास लिएको छु. यस अर्थमा मेरो सहमहामन्त्री पदमा उम्मेदवारी रहनेछ. त्यस हिसाबले यहाँहरूको एउटा अमूल्य मत र विश्वास, यहाँहरूको साथ र सहयोग मलाई हुने कुरामा पनि अपिल पनि गर्न चाहन्छु. देशैभरबाट आउनुभएका साथीहरूले एउटा नवीन सन्देश र ऊर्जा लिएर फर्किनुहुनेछ र पार्टी फेरि जनजनमा हरेक नागरिकसँग जोडिनेछ र यसबाट नेपालको लोकतन्त्र थप सुदृढ हुनेछ. हामी सबै एकाकार भएर अगाडि बढ्नेछौ, यही सन्देश लिएर फर्किनु होला भन्ने भन्न चाहन्छु.
6: हस्, नारायण भट्टाजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. आदरणीय श्रोता, यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता आनन्द विष्ट. आनन्दजी, नेपालीहरूले धेर सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
10: हजुर, धन्यवाद सिएमजी. नमस्कार हजुर.
6: आनन्दजी, कस्तो रह्यो नेपाली कंग्रेसको उद्घाटन सत्र, 15 महाधिवेशन हिजो?
10: अत्यन्तै उत्साहप्रद, एउटा नयाँ जोश, नयाँ उमङ्ग, विशाल युवाहरूको सहभागिता र देशभरि एउटा अत्यन्तै महत्वपूर्ण र उत्साहजनक रह्यो. र यो माहौल, यो हाम्रो खुल्ला मञ्चको माहौल हेर्दाखेरि यस्तो लागिरहेको थियो, देश नै यहीँ नै खुल्ला मञ्चमा आएको जस्तो फिल भइरहेको थियो र अत्यन्त उत्साहप्रद भयो. र नेपाली काङ्ग्रेसले यो हिजोको उद्घाटन सत्रले नेपाली काङ्ग्रेसभित्र नयाँ जोश, नयाँ ऊर्जा र नयाँ भिजन सबै भरेको जस्तो महसुस भएको छ. अत्यन्त उत्साहप्रद रह्यो केन्द्रजी.
6: होइन आनन्दजी, अब महाधिवेशनमा एकदम रौनकता छ होइन? अब नेपाली कंग्रेसको नेतृत्व अब गगन कुमार थापाले चाहिँ सम्भवतः निर्विरोधै हुने खालको सम्भावना पनि छ. सभापतिमा पदाधिकारीसँग केही बढाउने पनि भनिएको छ. तपाईँको उम्मेद्वारी केमा रह्यो? घोषणा गर्नुभयो उम्मेद्वारी?
10: मैले छेमजी मलाई अत्यन्त गर्व लाग्यो कि तपाईँलाई म 11 महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै आएका 11, 12, 13, 14 र अहिले 15 महाधिवेशन म 5 चोटि लगभग महासमितिको सदस्य भइसकेको व्यक्ति र यो 13 महाधिवेशन नेपाली काङ्ग्रेसको आमन्त्रित केन्द्रीय सदस्य व्यक्ति भइसकेका व्यक्ति नाताले मैले अहिले कैलालीको क्षेत्र नम्बर 4 प्रतिनिधि सभाको निर्वाचन पनि प्रतिस्पर्धा गरेको र सहमति सहकार्यका साथ त्यहाँका साथीहरूले सबैभन्दा उत्कृष्ट मत दिएर मलाई महाधिवेशनमा पठाउनु भएको छ. यसको अर्थ के हो भने तपाईँ अब नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिमा तपाईँको गर्विलो उपस्थित हुनुपर्छ भन्ने कुरा मैले आफ्नो क्षेत्रबाट पनि पाएको छु र विश्वभरिबाट आएका नेपाली जनसङ्घ समितिका साथीहरू र 77 जिल्लाबाट आउनुभएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरूसँगको लामो समयसम्म सहकार्य एकता थियो. उहाँहरू सबैको सल्लाह सुझाव अनुसार मैले नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको खुल्ला तर्फ चाहिँ आफ्नो उम्मेदवारी हिजो मात्रै मैले घोषणा गरेको छु. घोषणा गर्नुको अर्थ यो होइन चर्चामा आउनलाई कुनै पदमा घोषणा गर्नु भएन केएमजी, त्यो त्यसलाई त्यसको सम्भावनालाई हेरेर साथीहरूसँग सल्लाह सुझाव गरेर नेतृत्व गराउनुसँग सल्लाह सुझाव गरेर मात्र मैले हिजो मात्र आफ्नो केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु केएमजी. यो रेडियोको माध्यमबाट तपाईँको अत्यन्त पपुलर रेडियोको माध्यमबाट सम्पूर्ण श्रोताहरू जो अहिले सुन्नुहुन्छ नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु. लामो समयसम्म बसेर यो पार्टीमा मैले सेवा गरेको छु, स्वदेशमा होस् विदेशमा, यो देशमा साह्रो गाह्रो पर्दाखेरि होस्, दैवी विपत्ति पर्दाखेरि होस्, देशमा कुनै खालका संकट पर्दाखेरि होस्, सधैँ अग्रपन्थीमा उभिएर नेपाली काँग्रेसको एउटा कार्यकर्ता एउटा सिपाही भएर यो देशको सेवा गरेको छु, यो पार्टीको सेवा गरेको छु. मलाई लाग्छ यो 5 चोटि महासमितिको सदस्य भइसकेको व्यक्ति अब केन्द्रीय कार्य समितिमा मेरो एकदमै सशक्त प्रस्तुति हुनुपर्छ भन्ने सबैको भावना छ र मेरो पनि आफ्नो त्यही धारणा छ.
6: काँग्रेसको केन्द्रीय

0: आफ्नो भूमिका निर्वाह गर्दै आएको 2062-63 जनआन्दोलनमा मैले अन्तर्राष्ट्रिय स्तरमा बसे गणतान्त्रिक आन्दोलनलाई कसरी अन्तर्राष्ट्रिय जगतबाट दबाव सिर्जना गरेर संयुक्त राष्ट्र संघ व्हाइट हाउसदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय मानव अधिकार संघ संस्था घटघटाएर न्युयोर्कमा बसेर मैले चाहिँ 62-63 आन्दोलनमा अहम भूमिका निर्वाह गरेको र मैले त्यहाँ बसेका सम्पूर्ण देशबाट जाने नेपालीहरू या विदेशमा बसेका नेपालीहरू उहाँको जीवनलाई कसरी सहज बनाउन सकिन्छ, विश्वभर रहेका नेपालीहरूलाई कसरी देशसँग जोड्न सकिन्छ, कसरी देशको अर्थतन्त्रलाई अझ मजबुत बनाउन सकिन्छ भन्ने भूमिका गर्दै मैले प्रत्येकचोटि यहाँका तपाईँको 64 सालको निर्वाचन हो, 70 सालको निर्वाचन हो, 74 सालको निर्वाचन हो, 79 सालको निर्वाचन हो, या तपाईँको म आफै 83 सालको निर्वाचनमा आफै स्वयं तपाईँको उम्मेद्वार भएर 82 सालको निर्वाचन भएर होस् त मैले विभिन्न कालखण्डमा पार्टीको लागि धेरै नै काम गरेको छु, धेरै नै तपाईँको संघर्ष गरेको छु, धेरै नै आफ्नो जीवन यसमा समर्पण गरेर भए हुनाले मलाई विश्वास छ देशभरिबाट आउने र विदेशबाट आउने सम्पूर्ण महादेश प्रतिनिधिहरूले यसपालि मेरो मूल्याङ्कन गर्नुहुनेछ। म अहिले नै महादेश प्रतिनिधि आएर जितेर मैले केन्द्र सरकार खोजेँ होइन, तपाईँलाई मैले भने म 5 पटक महासमिति सदस्य भइसकेको व्यक्ति हुनाले मैले अब चाहिँ अब आफ्नो भूमिकालाई अलिक अपग्रेड गर्नुपर्छ। युवाहरूको तपाईँको अत्यन्तै उत्साहप्रद तरिकाले युवाहरूको उल्लेखनीय सहभागिता छ, अब हामी पनि तपाईँको आफूलाई स्टेप अपग्रेड गर्नुपर्छ र युवाहरूलाई पनि साथ मिलाउनुपर्छ भन्ने मान्यताका साथ म आफ्नो उम्मेद्वार दिएको हो। किसिमजी
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आनन्द विष्टजी, आगामी दिनको शुभकामना पनि के भन्न चाहनुहुन्छ दादा दादी महाधिवेशन प्रतिनिधिहरूलाई?
0: अत्यन्तै तपाईँको यो हाम्रो उत्साहप्रद हाम्रो 15 महाधिवेशन भइरहेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, महाधिवेशन प्रतिनिधिजीहरू, मैले आफूलाई पार्टीमा मैले चाहिँ केन्द्रीय कार्य समिति मेरो सशक्त भूमिका हुनुपर्छ भन्ने मैले मान्यता राखेर यहाँहरूको सल्लाह सुझाव अनुसार अगाडि बढेको छु। तपाईँहरूको अमूल्य मत मलाई दिएर विजय गराउनु भयो भने मैले केन्द्रीय कार्य समितिबाट मलाई डायस्पोरा कमिटीलाई पनि नेपालको मेन स्ट्रिमसँग जोड्ने र नेपाललाई पनि तपाईँको अन्तर्राष्ट्रिय स्तरमा मैले 25-26 वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा बसेर काम गरेको व्यक्ति भावनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई उच्च बनाउने कार्यमा कति के योजना पार्टीको माध्यमबाट ल्याउन सकिन्छ भन्ने कुरा केन्द्रीय कार्य समितिमा मैले तपाईँले आफ्नो भूमिका निर्वाह गर्न सक्छु। त्यो हुनाले मलाई आफ्नो अमूल्य मत दिएर विजय गराइदिनुको लागि म आज तपाईँहरूको पपुलर रेडियो कार्यक्रम मार्फत हार्दिक सम्पूर्ण माध्यम प्रतिनिधिहरूमा हार्दिक अपिल गर्न चाहन्छु र केएमजीलाई यो अवसरको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: देशभरिका माध्यमिक प्रतिनिधिहरूसँग यहाँले भेटघाट गर्नुभएको छ होइन, सबैसँग कोर्डिनेसन गर्नुभएको छ?
0: भइरहेछ हजुर, भइरहेछ, एकदमै भइरहेछ। अब किन हाम्रो हिजो मात्रै अब आउने क्रम जारी छ, आज धेरै साथीहरू हिजो आइपुग्नु भएको छैन, धेरै जिल्लाको अधिवेशन पनि तपाईँको नतिजा पनि आएको छैन। मलाई लाग्छ आजदेखि थप रौनकता हुन्छ र आजदेखि थप भेटघाटको वातावरण सृजना हुन्छ।
1: हस् आनन्दजी, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
0: धन्यवाद।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
3: अत्यन्त जरुरी फोन नम्बरहरू, सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6666, मोबाइल 98-40-82-69-72, प्रहरी चौकी विराट चौक 98-520-31-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423523 5225

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ, सधैँ रमाउ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: हामीलाई गर्व छ, नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क, सही रोजौ।
1: ढुङ्गाबाट बन्छ निर्माण पछि चट्टान स्वरूप, अग्नि लिमिट।
2: Open for fun. Prisma Smart TV.

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्ग्यानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो माट पोखरा 17 थोरी बाटो
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: हेलो
1: साईले के छ तिम्रो हालत
0: ठिक छ हजुर
1: मलाई साह्रै दिदी याद आउँछ साईले

पवित्र जल सुन्दर हरैचा एघार बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ, मोबाइल नम्बर 9841484444, 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखे त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी हौ यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
3: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601-3640 र एमसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
6: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
4: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
6: फोन नम्बर फेरि एकपटक 16601-3640 तथा 98-015-71-236

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: वाओ दिताले नाउने केटा कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्द त

always are visible.

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज तेर्थे भयो पिरती के छेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन।

तिमीहरू यस्तै शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लोदासमा राखेको छ, बुझिस् तैले? र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु को खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: Taxi, taxi. Koi.
1: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जान लागेको देखेन
1: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
2: हो बचाउने हो
1: बाजा
0: सधैँलाई घर जै बस्ने भए आए हुन्छ
3: नत्र आफ्नो आफ्नो पाटो तताए हुन्छ

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। है
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
3: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: होन्डासँग यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वान स्किम अन्तर्गत थप रु 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: कम्प्युटर बिक्री गर्ने, सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सङ्घ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ। त हौ तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787-98-4-20-35-541 भयो। गुड, भेरी गुड, भेरी गुड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली
1: समय सूचक यो जनमनको बोली रेडियो सुसैलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

साथीभरा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैँ रमाऊ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुछो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुछले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423252625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाऊ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: 16601340 98015712 36 16601
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोविड-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601360 40 र एनसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601360 40 तथा 98015712 36

0: आज विक्रम सम्वत 2083 साल असोज 20 गते मंगलबार आश्विन कृष्ण एकादशी 6 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, बीपीके लाइनमा फर्किए गगन, 77 वर्षका झलनाथलाई अझै राजनीतिक तृष्णा, भोटेकोशी बाढ़ीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़्यो र नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
0: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाँकिन्दैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतुलीका डोरी छरिएका छन्। अधूरो संरचनाले विस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन, कलाकारको कल्पना र मेहनतसँगै एउटा धार्मिक आस्थाले पनि आकार पाउँदैछ। मिश्रका अनुसार एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महिनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

असर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: श्रीजी का साना घर ऐसी उपकरण किन्दा हरेक दुई हप्ता में हुने भाग्यशाली उपहार कार्यक्रम में सहभागी बनो। कुनै पनि पांचवटा उत्पादन को बंडल उपहार जितने मौका पाओ। साथ ही बम्पर में जोड़ी सहित वियतनाम भ्रमण वा मेघौली सेराई को यात्रा को मौका पनि। श्रीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै कांग्रेसले विगतमा गरेका कमजोरीको आत्मसमीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा कांग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको गठबन्धन व्यवस्थापन बागबण्डा गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्मुनत नेपाल सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। यसअघि उम्मेद्वार तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा कांग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई 5 वर्षसम्म सरकार वा दलले आफू खुशी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्यांकन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोड़िने राजनीतिक संस्था बनाउनुपर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। कांग्रेसले आफ्नै नीति विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने कांग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरू इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड़नुपर्ने तर्क गर्दछ। कांग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोड़िएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। कांग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड़नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अजना नागरिकले माइतीघर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्लेकार्ड देखाउँदा राज्यले सुनेको सुनेन त्यो हेर्छ। परम्परागत परिभाषामा लोकतन्त्र भन्नु बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं, सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई परिमार्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, 14 सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: ७७ वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ, न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टीविहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस्, पार्टीभित्र सधैँ असन्तुष्ट भइरहे। 2006 चैत 6 इलाममा जन्मिएका खनाल 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 2046 पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1887 जना विरूद्ध 445 मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारेकमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त कोरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक भए खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीड़ामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर, मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए, 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1,500 घर र नुवाकोटमा 1472 घरमा क्षति भएको छ। दादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकै बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्यल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाफदेताको प्रश्न उठाएको छ। भोटेकोशी बारी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: नदी किनार